0: تصور بار بار ابھرتائے کہ خاک میں ملنے کے بعد بھی انسان کے اعمال، اس کی یادیں اور اس کی خدمات باقی رہتی ہیں۔ گوہر عثمانی صاحب 1924 میں مضافات مرادآباد میں پیدا ہوئے، گھرانہ علمی تھا، والد اور گھر کے بزرگ اردو اور فارسی سے شغف رکھتے تھے۔ اس ادبی ماحول نے ان کے ذہن میں بچپن ہی سے شعر و ادب کی محبت بھر دی۔ انہوں نے ابتدائی تعلیم اپنے شہر میں حاصل کی اور بعد میں فارسی، عربی اور کلاسیکی اردو ادب کا باقاعدہ مطالعہ کیا۔ ابتدائی دور میں تو میر، غالب، اقبال اور جگر کے دیوانوں نے ان کی فکری مزاج کو گہرا متاثر کیا۔ رفتہ رفتہ انہوں نے مراد آباد کے مشہور اساتذہ رشید احمد خان، ہلال اور سراج الحق قمر مراد آبادی سے تلمذ حاصل کیا، جس سے شعری سفر کو سمت اور مضبوطی بخشی۔ ان کے اسلوب کو خاص بات یہ ہے کہ وہ مشکل فلسفیانہ خیالات کو بھی سادہ اور عام وہن زبان میں بیان کر دیتے ہیں۔ خاک میں کیا صورتیں ہوں گی کے تصور کو وہ کبھی بھی روحانیت کے رنگ میں رنگ دیتے ہیں۔ ان کے نزدیک انسان کی اصل پہچان اس کے اعمال اور کردار سے ہوتی ہے، نہ کہ اس کی ظاہری حیثیت سے۔ گوہر عثمانی صاحب کی تحریروں میں ایک نصیحت بھی آموز پہلو بھی نمایاں ہوتا ہے۔ وہ قاری کو یہ سوچنے پر اس قدر مجبور کر دیتے ہیں کہ زندگی عارضی ہے، اس لیے اسے نیکی، محبت اور خدمت خلق میں گزارنا چاہیے۔ ان کے نزدیک اصل کامیابی وہی ہے جو انسان کو مرنے کے بعد بھی زندہ رکھے، یعنی اس کے اچھے اعمال اور نیک نامی۔ ادبی لحاظ سے دیکھا جائے تو گوہر عثمانی صاحب کی زبان نہایت شائستہ، روا اور پر اثر ہے۔ وہ تشبیہات اور استعارات کا خوبصورت استعمال بھی کرتے ہیں، جس سے ان کی تحریر میں ایک خاص جمالیاتی حسن پیدا ہو جاتا ہے۔ خاک کو وہ بھی ماں کے آگوش سے بھی تشبیہ دیتے ہیں اور کبھی اسے ایک ایسے پردے کے طور پر بیان کرتے ہیں کہ جس کے پیچھے ایک نئی دنیا پوشیدہ ہے۔ گوہر عثمانی صاحب کی تحریریں زیادہ تر مضامین، خطابات اور ادبی خاکوں کی صورت میں ملتی ہیں۔ ان کے چند نمایاں موضوعات یہ ہیں: نمبر ایک، خاک میں کیا صورتیں ہوں گی، ایک فکری و روحانی موضوع جس میں زندگی کو موت کے فلسفے کو بیان کیا گیا ہے۔ دوسرا آتا ہے ادبی مضامین، جن میں اخلاقیت، انسانی کردار اور معاشرتی مسائل پر روشنی ڈالی گئی ہے۔ تیسرا آتا ہے تقاریر اور خطابات، جن میں اصلاح معاشرہ، دین اور انسانیت کے موضوعات بھی شامل ہوتے ہیں۔ ان کی شاعری میں سادگی، اثر اور مقصدیت پائی جاتی ہے، جس میں زیادہ تر نصیحت اور حقیقت پسندی کا رنگ ہوتا ہے۔ ان کے کتب زیادہ تر روایتی شکل کے بجائے رسائل، مجالس یا تقریر کی صورت میں بھی دستیاب رہی ہیں۔ گوہر عثمانی صاحب سادگی کو بھی ایک بڑی خوبی کے طور پر پیش کرتے ہیں۔ وہ بتاتے ہیں کہ انسان سادہ، بے تکلف زندگی گزارتا ہے، وہی اصل میں کامیاب ہوتا ہے، کیونکہ سادگی انسان کو غرور، حسد اور دیگر منفی جذبات سے بچاتی ہے۔ خاک کا تصور بھی انسان کو سادگی کی طرف مائل کر دیتا ہے، کیونکہ مٹی میں سب برابر ہی ہو جاتے ہیں۔ ان کی فکر میں انصاف کا پہلو بھی جھلکتا ہے۔ وہ اس بات پر یقین رکھتے ہیں کہ ہر انسان کو اس کے اعمال کے مطابق جزا یا سزا ملتی ہے۔ خاک میں کیا صورتیں ہوں گی دراصل اس انصاف کی ایک جھلک ہے، جہاں کوئی بھی اپنے اعمال کے نتائج سے بچ نہیں سکتا۔ یہ تصور انسان کو دیانت داری اور سچائی کی طرف راغب کر دیتا ہے۔ گوہر عثمانی صاحب کی تحریروں میں خاموشی اثر بھی پایا جاتا ہے۔ وہ بلند آواز نصیحت کے بجائے نرم اور ملال انداز میں بات کرتے ہیں، جو قاری کے دل میں آہستہ آہستہ اثر کر دیتی ہے۔ ان کا یہی انداز دیگر ادیبوں سے ممتاز بناتا ہے۔ گوہر عثمانی صاحب علم کی اہمیت کو بھی اجاگر کرتے ہیں۔ وہ قاری کو اس بات کی ترغیب کر دیتے ہیں کہ وہ زندگی کی حقیقتوں کو سمجھنے کی کوشش کرے۔ ان کے نزدیک علم ہی وہ روشنی ہے جو انسان کو اندھیروں سے نکال کر حقیقت کی پہچان عطا کرتی ہے۔ خاک کا فلسفہ بھی اسی وقت سمجھ میں آتا ہے جب انسان علم اور شعور کی روشنی حاصل کرے۔ ادبی اعتبار سے دیکھا جائے تو ان کا انداز نہایت ہی دلکش اور اثر انگیز ہے۔ وہ سادہ جملوں میں بھی گہرے معانی سمو دیتے ہیں اور قاری کو سوچنے پر مجبور کر دیتے ہیں۔ उनकी तहरीरों में एक खामोशी तासीर होती है जो दिल में उतरती ही चली जाती है और देर तक अपना असर रखती है। गौहर उस्मानी साहब की अदबी खिदमात के मुख्तलिफ पहलुओं से देखा जा सकता है। गौहर उस्मानी साहब का असल वर्षा उनकी तहरीरों और उनका पैगाम है। उन्होंने जो ख्यालात पेश किए हैं वो आने वाली नस्लों के लिए एक कीमती सरमाया है। उनका अदब हमें याद दिलाता है कि इंसान की असल कामयाबी उसके किरदार, उसकी नियत और उसके आमाल में पोशीदा हैं। आखिर में तो मैं यही कहा जा सकता है कि गौहर उस्मानी साहब की किताबें और अदबी खिदमात उर्दू अदब में एक रोशन चिराग के मानिंद हैं, जो न सिर्फ एक अपने दौर को मुनव्वर करती है बल्कि आने वाले जमानों के लिए भी रोशनी फराहम करती है। उनका अदब हमें ये सबक देता है कि जिंदगी को संजीदगी और मकसदियत और अखलाक के साथ साथ गुजारा जाए, ताकि जब इंसान खाक में मिले तो उसकी सूरत रोशन और काबिल फख्र हो। उनकी शायरी का एक अहम पहलू एहसास जिम्मेदारी है। वो इंसान को ये एहसास कराते हैं कि उनकी हर एक बात और हर अमल की अहमियत, यही सोच उनके कलाम को महज जज्बाती इजहार से बुलंद कर एक संजीदगी फिक्री पैगाम बना देती है। गौहर उस्मानी साहब के यहाँ मोहब्बत का तसव्वुर भी निहायत पाकीजा और वसी है। वो मोहब्बत को सिर्फ जाती जज्बात तक महदूद ही नहीं रखते, बल्कि उसे इंसानियत, हमदर्दी और खैर ख्वाही के वसी दायरे में पेश करते हैं। उनके नजदीक सच्ची मोहब्बत वही है जो इंसान को दूसरों के लिए मुफीद बनाए। उनकी शायरी में वक्त ज्यादा कदर को जोर दिया गया है। वो बार बार इस हकीकत को, वक्त तेजी से गुजर रहा है, इस लम्हे को गुजरने ना दें, वापस नहीं आता। गौहर उस्मानी साहब के कलाम में अंदरूनी कश्मकश भी नजर आती है। वो इंसान के दिल में उठने वाले सवालात, शक को बड़े बड़े खूबसूरत अंदाज में बयान करते हैं। यही कश्मकश उनकी शायरी की हकीकत के करीब और दिल के ज्यादा करीब बना देती है। उनकी शायरी में सादगी के साथ साथ असर अंगेजी, एक बड़ी हूबी और पेचीदा ख्यालात को भी आम फहम अल्फाज में बयान कर देते हैं, जिससे कारी ने न सिर्फ समझना बे बल्कि महसूस भी कराता है। उनके अशार में खामोश में तासीर होती है जो दिल पर गहरा असर छोड़ती है। उनकी तहरीरें कारी के जहन और दिलो दिमाग पर असर डाल देती हैं। कारी को अपनी जिंदगी पर गौर करने पर मजबूर कर देती है, उन्हें अच्छे अमाल की तरफ रागिब भी कर देती है। उनके अंदर मोहब्बत मुस्बत तब्दीली पैदा करती है और उससे एक जिम्मेदार तहजीब की तरगीब देती है। इसके खालिक की तरफ मुतवज्जह करते हैं और ये एहसास दिलाते हैं कि जिंदगी एक इम्तिहान है, जिसका जवाब देना भी उनका अशआर आजजी, बंदगी और याद इलाही का पैगाम मिलता है। असलूब के लिहाज से उनकी शायरी निहायत सादा, रवा और आम फहम है। वो मुश्किल अल्फाज या पेचीदा तरकीबों से रेज करते हैं, जिसकी वजह से हर सतह का कारी का उनके कलाम के आसानी से समझ सकता है। उनके अशार में गहराई के साथ साथ तासीर भी होती है। मुख्तसरन, गौहर उस्मानी साहब की शायरी नंबर एक हकीकत जिंदगी का शऊर देती है, नंबर दो अखलाकी तरबियत का जरिया बनती है, नंबर तीन रूहानी बेदारी पैदा करती है, नंबर चार सादा मगर मौसर अंदाज में दिल पर असर डालती है। नज़म निगारी में भी उन्हें बहुत ज़्यादा महारत हासिल है। उन्होंने चंद खूबसूरत नज़में भी तख्लीक की हैं, जिनमें इंसानी अक्तदाद, इखलाकी मौजूआत और इज्तिमाई शऊर नुमाया हैं। गौहर उस्मानी साहब नात के बड़े मोतबर शायर माने जाते हैं। हमदीद शायरी में उनके अशार की लताफत, सादगी और रूहानी असर खास तौर पर काबिल जिक्र हैं। गौहर उस्मानी साहब के यहाँ मोहब्बत का तसव्वुर भी निहायत पाकीज़ा और वसी है। वो मोहब्बत को सिर्फ जाती जज्बात तक महदूद ही नहीं रखते, बल्कि उसे इंसानियत, हमदर्दी और खैर ख्वाही के वसी दायरे में भी पेश कर देते हैं। उनके नज़दीक सच्ची मोहब्बत वही है जो इंसान को दूसरों के लिए मुफीद बनाए। उनकी शायरी एक अहम पहलू एहसास जिम्मेदारी है। वो इंसान को ये एहसास कराते हैं कि उनकी हर एक बात पर, हर अमल को अहमियत दी जाए। यही सोच ही उनके कलाम को महज जज्बाती इजहार से बुलंद करके एक संजीदा फिक्री पैगाम बना देती है। गौर उस्मानी साहब की शायरी में फिक्री गहराई के साथ साथ एक खास किस्म की दर्द मंदी भी पाई जाती है। उनके अशार में इंसानी जिंदगी के नशीब व फराज, खुश व गम और उम्मीद व नाउम्मीदी की झलक भी नुमाया नजर आती है। वो जिंदगी को एक इम्तिहान के तौर पर पेश करते हैं, जहाँ पर हर इंसान को अपने अमाल के मुताबिक नताइज का सामना करना होता है। आखिर में मैं यही कहना चाहूंगी कि उनके शायरी में वक्त की कदर पर भी बहुत ज्यादा जोर दिया गया है। वो बार बार इस हकीकत को बयान करते हैं कि वक्त तेजी से गुजरता है, जो लम्हा गुजर जाए वो वापस नहीं आता, इसलिए हमें पल पल और हर लम्हे की कदर करनी चाहिए।
1: खाक में क्या सूरतें होंगी, इस सिलसिले के तहत अभी आपने समाप्त की मोहतरमा अंजुम परवीन से उनकी ये तकरीर। और आइए चलते चलते फिर ईद की मुबारकबाद देते हुए मेज़बान रबाब अंजुम और
2: फरीदुल्ला खान को दीजिए इजाज़त
1: इस तकबीर के साथ।